0: فروغ دینے کی خاطر عبوری ہدایات جاری کی تھیں۔ سینٹرل بورڈ آف سیکنڈری ایجوکیشن سی بی ایس ای نے یہ وضاحت کی ہے کہ امتحان کے پرچوں کی جانچ کے لیے استعمال کیے گئے اس کے حقیقی آن سکرین مارکنگ نظام میں کسی طرح کی کوئی سیکیورٹی کوتاہی نہیں ہوئی ہے۔ بورڈ نے کہا ہے کہ داخلی جانچ اور نظر ثانی کے مقاصد کے لیے سیمپل ڈیٹا کے ساتھ یو آر ایل cbse.onmarks.co.in صرف ایک ٹیسٹنگ سائٹ ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
1: سی بی ایس ای نے کہا ہے کہ سوشل میڈیا پر جو یو آر ایل سرکولیٹ کیا جا رہا ہے وہ امتحان کے پرچوں کی جانچ کے لیے استعمال کیے گئے پورٹل سے مختلف ہے۔ بورڈ نے کہا ہے کہ شکایات کے ازالے کے لیے مضبوط نظام کے ساتھ اسسمنٹ میں شفافیت بڑھانے کے خاطر آن اسکرین مارکنگ نظام نافذ کیا گیا ہے۔ سی بی ایس ای نے اپنے حقیقی آن اسکرین مارکنگ نظام میں کسی طرح کی سیکیورٹی خلاف ورزی کے دعووں کو خارج کرتے ہوئے سبھی متعلقہ افراد کو پھر یقین دلایا ہے کہ جانچ کے پلیٹ فارم کی سیکیورٹی اور شفافیت کو یقینی بنانے کے لیے سبھی تحفظات نافذ کیے گئے ہیں۔ دلی سے پریا مونڈل کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں شمیم عرفان۔
0: صدر جمہوریہ دروپدی مرمو سکم کے اپنے دورے کے دوسرے دن آج صبح ناتھولا پاس جائیں گی۔ صدر جمہوریہ ناتھولا میں تعینات فوجیوں سے بات چیت کریں گی اور اس دوران فوج کے اعلی اہلکار انہیں علاقے کی مختلف سرگرمیوں سے واقف کرائیں گے۔ صدر جمہوریہ بابا ہربھجن کی درگاہ بھی جائیں گی۔ بعد میں دن میں صدر جمہوریہ مرمو گنگٹوک میں منن کیندر میں سکم یونیورسٹی کی تقریبیں تقسیم اسناد کے دوران طلبہ کو ڈگری اور تمغوں سے سرفراز کریں گی۔ 33 ڈپارٹمنٹ سے وابستہ تقریباً 14,000 ڈگریاں دی جائیں گی، جن میں 199 خواتین سمیت 285 طلبہ کو گولڈ اور سلور میڈل دیے جائیں گے۔ کل صدر جمہوریہ نے آرکیڈیریم اور نامگیال انسٹیٹیوٹ آف تبیٹالوجی کا دورہ کیا تھا۔ گورنر اوم پرکاش ماتھر، وزیر اعلی پریم سنگھ تمانگ اور دیگر اہلکاروں نے آرکیڈیریم میں صدر جمہوریہ کا استقبال کیا تھا۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ کولکاتہ کی ایک خصوصی عدالت نے مالدہ کے موتھاباری علاقے میں جوڈیشل افسران پر حملے کے معاملے میں مزید 15 افراد کو 5 جون تک قومی جانچ ایجنسی کی تحویل میں بھیج دیا ہے۔ پیر کی رات کو موتھاباری اور آس پاس کے علاقوں میں مرکزی ایجنسی کی چھاپے مارنے کی کارروائی کے دوران ان ملزموں کو گرفتار کیا گیا تھا۔ عدالت کی کارروائی کے دوران این آئی اے نے اس معاملے کے سلسلے میں 2 کیس ڈائریاں پیش کی۔ این آئی اے کے ذرائع کے مطابق اس واقعے کے دن کی سی سی ٹی وی فوٹیج اور سوشل میڈیا پر وائرل ہونے والے مختلف ویڈیو کلپس کا تجزیہ کرنے کے بعد مشتبہ افراد کی شناخت کی گئی۔ ایجنسی نے مزید چھان بین کے لیے گرفتار کیے گئے افراد کے قبضے سے 15 موبائل فون بھی ضبط کیے ہیں۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کل شام نئی دلی میں آسٹریلیا کی اپنی ہم منصب پینی وانگ کے ساتھ 17ویں وزرائے خارجہ فریم ورک مذاکرات کی مشترکہ صدارت کی۔ ڈاکٹر جے شنکر نے کہا کہ بھارت بحر الکاہل مغربی ایشیا کی صورتحال اور دیگر علاقائی، عالمی اور کثیر جہتی معاملات پر تبادلہ خیال کیا گیا۔ انہوں نے دونوں ملکوں کے درمیان جامع اسٹریٹیجک شراکت داری کی مسلسل پیش رفت کا جائزہ بھی لیا۔ ڈاکٹر جے شنکر نے کہا کہ جوہری توانائی پیدا کرتے ہوئے یورینیم کی فراہمی سمیت توانائی کے شعبے میں باہمی تعاون بڑھ رہا ہے۔ وزیر موصوف نے مزید کہا کہ دونوں ملک اہم معدنیات کے شعبے میں مل کر کام کر رہے ہیں۔ بھارتی موسمیات محکمے نے آج مدھیہ پردیش، اتر پردیش اور ودربھ میں شدید سے لے کر بہت شدید گرمی کے امکان کے مدنظر ریڈ الرٹ جاری کیا ہے۔ موسمیات محکمے نے دلی، ہریانہ، چنڈی گڑھ، پنجاب، راجستھان، چھتیس گڑھ، ساحلی آندھرا پردیش، ہماچل پردیش، جموں و کشمیر، لداخ، جھارکھنڈ، اوڈیشہ، تلنگانہ اور اتراکھنڈ میں بھی اگلے 2 دن تک گرمی کا زور جاری رہنے کی پیش گوئی کی ہے۔ جنوب مغربی مانسون کے کیرلم پہنچنے میں 1-2 دن کی تاخیر ہو سکتی ہے۔ اس سے پہلے مانسون کے کل وہاں پہنچنے کی پیش گوئی کی گئی تھی۔ تفصیل ہمارے نامہ نگار سے۔
2: کیرلم کے جنوبی حصے میں کچھ علاقوں میں آج صبح تک 5 ملی میٹر بارش ریکارڈ کی گئی، جبکہ دیگر مقامات اور لکشدیپ میں کوئی بارش نہیں ہوئی۔ کیرلم میں فی الحال اگلے 4 دن تک تیز بارش ہونے کی کوئی وارننگ جاری نہیں کی گئی ہے۔ اس سے پہلے وہاں مانسون کے 26 مئی کو پہنچنے کی پیش گوئی کی گئی تھی۔ तिरुवनंतपुरम से स्मिथी एम पल्लुरुथी की रिपोर्ट के साथ खबरनामे के लिए मैं शोएबा।
0: माहौलियात, जंगलात और आबोहवा की तब्दीली के महकमे के वजीर भूपेंद्र यादव ने दिल्ली में फजाई आलूदगी कम करने की खातिर मुख्तलिफ एजेंसियों के माबैन बेहतर तालमेल, तेजी के साथ अमल दरामद और सख्ती के साथ निफाज की जरूरत पर जोर दिया है। वजीर मौसूफ ने कौमी राजधानी में हवा की क्वालिटी को बेहतर बनाने की खातिर किए जाने वाले इकदाम की पेशरफ्त का जायजा लेने के लिए दिल्ली की वजीर आला रेखा गुप्ता के साथ जायजा मीटिंग की। अमरीकी खलाई इदारे नासा ने रोबोटिक लैंडर्स, ड्रोन्स और खलाई जहाजों की तफसीलात जारी की हैं जो वो चांद पर बेस कायम करने के अपने मंसूबे के तहत चांद पर भेजने का इरादा रखता है। अमेजोन के बानी जेफ बेजोस की खलाई कंपनी ब्लू ओरिजिन उन कंपनियों में से एक है जिनका इंतखाब मशीनें तैयार करने के लिए किया गया है। अमरीका का ये मंसूबा है कि साल 2028 में सदर डोनाल्ड ट्रंप के अपने ओहदे से सुबुकदोश होने से कबल अमरीकी खलाबाजों को फिर से चांद पर भेजा जाए। रेलवे की वजारत ने हाइड्रोजन से चलने वाली मुल्क की पहली डीईएमयू ट्रेन के लॉन्च की मंजूरी दे दी है। इसमें 10 रेल डिब्बे होंगे। ये इकदाम रेलवे के शोबे में माहौलियात के लिए साजगार और पायदार ट्रांसपोर्टेशन को फरोग देने की समत एक अहम कदम है। ये रेलगाड़ी बिजली पैदा करने के लिए हाइड्रोजन ईंधन सेल्स का इस्तेमाल करते हुए जींद और सोनीपत के दरमियान चलेगी जिसकी ज्यादा से ज्यादा रफ्तार 75 किलोमीटर फी घंटा होगी। मस्कुरा रेलगाड़ी में 1200 किलोवाट की मजमुई पावर सलाहियत होगी। इस ट्रेन में पावर निजाम सिर्फ एक रेल इंजन तक महदूद नहीं होगा बल्कि ये ट्रेन के सभी रेल डिब्बों तक फैला होगा। कल पंजाब में हुए आम बल्दियाती इंतखाबात में तकरीबन 64% वोटिंग दर्ज की गई। 8 म्यूनिसिपल कॉरपोरेशंस, 75 म्यूनिसिपल काउंसिल्स और 19 नगर पंचायत समेत 102 बल्दियाती इदारों के नुमाइंदों को मुंतखब करने के लिए इंतखाब कराए गए थे। मुखालिफ पार्टियों के हामियों के दरमियान कुछ झड़पें भी हुईं लेकिन रियासती इंतखाबी कमीशन ने इस बात की तस्दीक की है कि इंतखाबी अमल ज्यादातर पुरअमन रहे। वोटों की गिनती 29 मई को होगी। इस बीच गुरदासपुर के दीनानगर, कादियान और शाम चौरासी के म्यूनिसिपल काउंसिल हलकों में 13 जून को इंतखाबात कराए जाने का ऐलान किया गया है। कल रात धर्मशाला में खेले गए क्वालिफायर 1 मुकाबले में रॉयल चैलेंजर्स बेंगलुरु की टीम गुजरात टाइटंस को 92 रन से हराकर आईपीएल 2026 के फाइनल में पहुंच गई है। रॉयल चैलेंजर्स बेंगलुरु की जानिब से दिए गए 255 रन के बड़े निशाने का पीछा करते हुए गुजरात टाइटंस की टीम 3 गेंद रहते 162 रन ही बना सकी और ऑल आउट हो गई। आज न्यू चंडीगढ़ में एलिमिनेटर मुकाबले में सनराइजर्स हैदराबाद की टीम राजस्थान रॉयल्स के मध्य मुकाबले होगी। ये मैच शाम 7:30 बजे से खेला जाएगा। ये थी खबरें, अब अखबारात के आईने के साथ हैं असगर अली।
3: शुक्रिया नीतिका। राजधानी दिल्ली से शाया होने वाले आज के बेशतर उर्दू अखबारात ने नई दिल्ली में होने वाली क्वाड वज़राए खारजा की मीटिंग को अहमियत के साथ शाया किया है। हिंदुस्तान एक्सप्रेस की सुर्खी है कि क्वाड वज़राए खारजा के इजलास में अहम समझौते। रोजनामा प्रताप ने इसे अपनी पहली खबर बनाते हुए लिखा है कि हिंद बहरुल काहिल खत्ते में बहरी सलामती में क्वाड रोल निभाएगा। हज के सबसे अहम रुकन वकूफ अरफात की अदायगी के मौके पर दुनिया भर से लाखों हुजाज इकराम के मैदान अरफात में जमा होने की खबर को भी बेशतर उर्दू अखबार ने पहले सफे पर जगह दी है। नरेंद्र मोदी हुकूमत के 12 साल मुकम्मल होने पर उनको मुबारकबाद दिए जाने और नेक ख्वाहिशात के इजहार को भी अखबार ने अहमियत के साथ शाया करते हुए इन 12 सालों को कौमी खिदमत, अच्छी हुक्मरानी, खुद इन्हेजारी, गरीबों की फलाह बहबूद और हिंदुस्तान की आलमी साख को नई बुलंदियों तक पहुंचाने का दौर करार दिया है। रोजनामा प्रताप ने वजीर दाखिला अमित शाह के बैन अलाक्वामी सरहदों को नाकाबिले तस्खीर बनाने के बयान को दूसरी सबसे अहम खबर बनाई है।
0: और अब आखिर में खास खास खबरें एक बार फिर। मरकजी सरकार ने दरअंदाजी और दीगर वजूहात से आबादी के तनासुब में होने वाली तब्दीली का जायजा लेने के लिए आला सतह की कमेटी बनाई है। सुप्रीम कोर्ट आज उन दरखास्तों पर अपना फैसला सुनाएगी जिनमें वोटर फहरिस्तों पर खसूसी जामे नजरसानी को चैलेंज किया गया है। CBSE ने अपने ऑन स्क्रीन मार्किंग निजाम की खिलाफ वर्जी के बारे में सोशल मीडिया पर किए जाने वाले दावों को ये कहते हुए मुस्तरद कर दिया है कि ये सिर्फ टेस्टिंग साइट है, कोई हकीकी प्लेटफॉर्म नहीं। भारतीय मौसमियात महकमे ने आज मध्य प्रदेश, उत्तर प्रदेश और विदर्भ में इंतहाई शदीद गर्मी के इम्कान के

0: گام پہ راہ طیبہ میں محسوس کچھ ایسا ہوتا ہے محسوس.
1: یہ آکاش وانی ہے, آپ سن رہے ہیں اردو سروس کے نشریات میڈیم ایف 1071 کلو ہرٹز موبائل ایپ نیوز آن ایئر پر. سامعین نمسکار, 45 منٹ ہوا چاہتے ہیں, اب خبریں نشر کی جائیں گی.
2: یہ آکاش وانی ہے, اب آپ تنویر سے خبریں سنیے. پہلے خبروں کی سرخیاں. مرکز نے عوامی نظام تقسیم کو جدید بنانے کے مقصد سے سارتھک پی ڈی ایس اسکیم کی توسیع کو منظوری دے دی ہے. اس کے لیے 25,500 کروڑ روپے سے زیادہ مختص کیے گئے ہیں. وسطی اور شمال مغربی بھارت میں آئندہ 2 سے 3 دن کے دوران شدید گرمی کی لہر جاری رہے گی. وزیر اعظم نریندر مودی نے بڑھتے ہوئے درجہ حرارت کے دوران کمزور افراد کا دھیان رکھنے کے لیے شہریوں پر زور دیا ہے. سپریم کورٹ نے چناؤ کمیشن کی ایس آئی آر مہم کی قانونی حیثیت کو برقرار رکھا ہے. اس نے کہا ہے کہ یہ مشق آزاد اور شفاف انتخابات کی راہ ہموار کرے گی. آسام اسمبلی نے یکساں سول کوڈ بل کو منظور کر دیا ہے, وہ اس قانون کو پاس کرنے والی ملک میں تیسری ریاست بن گئی ہے. بھارتی نشانے باز ایشا سنگھ نے خواتین کے 25 میٹر پسٹل مقابلے میں عالمی ریکارڈ قائم کیا ہے. انہوں نے میونخ کے آئی ایس ایس ایف عالمی کپ میں طلائی تمغہ حاصل کیا ہے. اور بھارت 2027 ایشین ریلیز اور 2028 ایشین انڈور چیمپئن شپ کی میزبانی کرے گا. اب خبریں تفصیل سے. مرکزی وزیر داخلہ امیت شاہ نے مرکزی کابینہ کی جانب سے سارتھک پی ڈی ایس کے دوسرے مرحلے کے لیے 25,500 کروڑ روپے سے زیادہ کی منظوری دیے جانے کو سراہا ہے. ایک سوشل میڈیا پوسٹ میں جناب شاہ نے کہا کہ سرکار غریبی دور کرنے کی اسکیموں کو ٹیکنالوجی سے لیس کر رہی ہے تاکہ انہیں اور زیادہ شفاف اور آسان بنایا جا سکے. وزیر داخلہ نے مزید کہا کہ اے آئی کی مدد سے مستفید ہونے والے افراد کا اندراج جی پی ایس کے ذریعے ٹریکنگ اور کیو آر کوڈ جیسے اعلی ٹیکنالوجی نظام کے ذریعے غریبوں کو اسکیموں کے 100% فائدے مہیا کیے جا سکیں گے. وزیر اعظم نریندر مودی نے آج کہا کہ حکومت اس بات کو یقینی بنانے کے لیے عہد بند ہے کہ وہ ملک میں عوامی نظام تقسیم پی ڈی ایس کے ذریعے ہر ضرورت مند فرد کو وقت پر اناج فراہم ہو. جناب مودی نے مزید کہا کہ اس سمت میں پی ڈی ایس کو زیادہ جدید اور مؤثر بنانے کے لیے فیصلہ کیا جا رہا ہے. سوشل میڈیا کی ایک پوسٹ میں وزیر اعظم نے کہا کہ یہ اقدام پی ڈی ایس کے تحت فراہمی لاجسٹک اور نقل و حمل کے انتظامات کو مزید شفاف اور مؤثر بنائے گا, جس کے ساتھ ساتھ یہ شکایتوں کو حل کرنے میں بھی تیزی لائے گا. اقتصادی امور سے متعلق کابینہ کمیٹی سی سی ای اے نے آج پی ڈی ایس میں خودکاری کے ساتھ راشن ٹرانسپورٹ اور ہینڈلنگ انکم میں مدد کے لیے اسکیم سارتھک پی ڈی ایس کو ایک جامع اسکیم کے طور پر جاری رکھنے کی منظوری دے دی ہے. اس اسکیم کو 16ویں مالیاتی کمیشن ایوارڈ مدت میں منظوری دی گئی ہے, جس میں مرکز کے حصے کے طور پر 25,530 کروڑ روپے مختص کیے گئے ہیں. نئی دلی میں میڈیا کو تفصیلات بتاتے ہوئے اطلاعات و نشریات کے وزیر اشونی ویشنو نے کہا کہ یہ اسکیم اناج کے ایک ریاست سے دوسری ریاست میں نقل و حمل کے لیے ریاستی ایجنسیوں, راشن کی دکانوں اور عوامی نظام تقسیم کی جدید کاری میں مدد فراہم کرے گی. ملک کے مختلف حصوں میں بڑھتے ہوئے درجہ حرارت کے دوران وزیر اعظم نریندر مودی نے شہریوں پر زور دیا کہ وہ جتنا ممکن ہو زیادہ سے زیادہ احتیاط برتیں. سوشل میڈیا کی ایک پوسٹ میں جناب مودی نے سب کو مشورہ دیا کہ وہ اپنے جسم میں پانی کی کمی نہ ہونے دیں اور جب کبھی گھر سے باہر جائیں تو پانی ساتھ لے کر جائیں. گرمی کے باعث روزمرہ کی زندگی میں بڑھتی ہوئی پریشانیوں کے بارے میں زور دیتے ہوئے جناب مودی نے کہا کہ اس طرح کے موسم میں حساسیت مدد کا ایک بڑا ذریعہ بن سکتی ہے. انہوں نے صلاح دی کہ اگر کوئی پیاسا ہو تو اسے پانی کا ایک گلاس پیش کریں. انہوں نے ہر کسی پر یہ زور دیا کہ وہ اپنے کنبہ کے افراد اور عزیز و اقربا کے رابطے میں رہیں اور ان کی صحت کے بارے میں معلوم کرتے رہیں. انہیں زیادہ مقدار میں پانی پینے کی یاد دہانی کرائیں. انہیں تیسرے پہر سخت دھوپ میں باہر نکلنے سے گریز کرنے اور زیادہ سے زیادہ آرام کرنے کے لیے کہیں. उन्होंने मजीद कहा कि जानवरों और परिंदों को जहन में रखते हुए घरों के बाहर बालकनियों में, छतों पर, दुकानों पर या दफातर में छोटे बर्तन में पानी भरकर रखें। जनाब मोदी ने उन लोगों की कोशिशों की सताइश भी की जो अपने घरों और दुकानों के बाहर घड़ों में पानी भरकर रखते हैं ताकि कोई भी उनमें से पानी पी सके। सदर जमहूरिया द्रौपदी मुर्मू ने सिक्किम के शहर गैंगटॉक में पिंक सिटी रनर अमा दीदी बाहनी नामी ख्वातीन मरकूज सरकारी ट्रांसपोर्ट सर्विस को आज झंडी दिखाकर रवाना किया। सिर्फ ख्वातीन के लिए ये बस सर्विस पूरे तौर पर ख्वातीन अमले के जरिए ऑपरेट की जाएगी, जिसका मकसद ख्वातीन मुसाफिरों को महफूज, आरामदेह और सस्ता ट्रांसपोर्ट फराहम करना है। सुप्रीम कोर्ट ने चुनाव फहरिस्तों पर खसूसी जाम नजरसानी के इंतखाबी कमीशन की कार्रवाई को कानूनी एतबार से जायज करार दिया है और यह भी कहा है कि आजादाना और मुनसिफाना इंतखाबात कराने के लिए आईन में इस तरह की नजरसानी के लिए कहा गया है। अदालत आलिया ने कहा कि चुनाव कमीशन को अवामी नुमाइंदगी से मुतालिक कानून मुजरिया 1950 के दफा 324 और इसके तहत बनाए गए जाब्तों के मुताबिक चुनाव फहरिस्तों पर खुसूसी नजरसानी करने का इख्तियार हासिल है। चीफ जस्टिस सूर्यकांत और जस्टिस जोयमाला बागची पर मुश्तमिल बेंच ने रिट दरखास्तों पर फैसला सुनाते हुए ये बात कही। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। असम कानून साज असेंबली ने आज यकसा सिविल कोड बिल को मंजूरी दे दी है, जिसके बाद असम इस तरह के बिल मंजूरी देने वाली शुमाल मशरक में पहली और मुल्क में तीसरी रियासत बन गई है। यकसा सिविल कोड असम बिल 2026 को पीर के रोज 16वें असम लेजिस्लेटिव असेंबली के पहले इजलास के दौरान पेश किया गया था, जिसे ऐवान ने आज इजलास के आखिरी दिन मंजूरी दे दी। मरकजी वजीर दाखला अमित शाह ने रियासती असेंबली में यकसा सिविल कोड मंजूर किए जाने पर असम के लोगों को मुबारकबाद दी है। एक सोशल मीडिया पोस्ट में जनाब शाह ने कहा कि यकसा सिविल कोड उस वक्त से बीजेपी का अजम रहा है जब से इसका कयाम अमल में आया है। अकलियती उमूर के मरकजी वजीर किरण रिजिजू ने आज तमाम हाजियों को मुबारकबाद दी है और नेक ख्वाहिशात का इजहार किया। सोशल मीडिया की एक पोस्ट में जनाब रिजिजू ने कहा कि हुकूमत ने इस साल हज के दौरान भारतीय आजमीन हज को सहूलत फराहम करने की हर मुमकिन कोशिश की है। एक बड़ी छापेमारी में गुजरात के इंसदादे दहशतगर्दी के स्क्वाड और भारतीय साहिल मुहाफिजों ने आज गुजरात में कच्छ जिले के साहिल पर 11,000 करोड़ रुपए से ज्यादा मालियत की मुश्तबह मनशियात के 115 पैकेट जब्त किए। ये मनशियात एक कश्ती से बरामद की गई जो कच्छ मुंद्रा बंदरगाह के जानिब जा रही थी। तीन अफराद को हिरासत में लिया गया है और तहकीकाती एजेंसियां उनसे तफ्तीश कर रही हैं। भारतीय महकमा मौसमियात ने कहा है कि अगले 2 से 3 दिनों के दौरान मुल्क के वस्ती और शुमाल मगरबी हिस्से में गर्मी की शदीद